0: But this is the original Rider Shafiq, and you're in tune to 8CCC 102.1 FM. Big up all Alice Springs and Tennant Creek people. You don't know.
1: माया त नसुचित लगाइयो अब यो निर्णय चाहिँ सोचेर गर्दैछु
2: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन